बड़ सुंदर छै।

0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज। बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
1: सुमिरन एफएम
0: 100.9 मेगाहर्ज।

0: शैक्षिक सत्र 2083 का लागि काठमाडौँको प्रतिष्ठित द इनसाइट भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइट भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार विपन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था।
0: सफलताको सही गन्तव्य रोज्नुहोस्, आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357 01452357, मोबाइल नम्बर 98131455, 98131455।

0: तपाईँलाई फ्लेक्स प्रिन्ट, फ्लेक्स बोर्ड, भिनाइल प्रिन्ट, वान वे भिजन लाइट बोर्ड, 2D 3D लाइट बोर्ड, स्टिल लेटर बोर्ड, ब्रास लेटर सम्बन्धी सेवा चाहिएको छ?
1: ओहो, यति धेरै सेवा एकै ठाउँमा पाइन्छ र?
0: ल, किन नपाउनु? हाम्रै बुढा नीलकण्ठ भङ्गालमा रहेको कान्तिपुर आर्टमा यी सबै सुविधा पाइहालिन्छ नि।
2: त्यति मात्रै हो र, स्कुलका लागि आवश्यक सिल्ड, मेडल, कप, टोकन अफ लभ, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, प्रमाणपत्र प्रिन्ट लगायतका सेवा पनि एकै ठाउँमा पाइन्छ। साथै इभेन्टका लागि आवश्यक साउन्ड सिस्टमको पनि व्यवस्था छ।
0: सम्पर्क क्रान्ति कुमार महतो, कान्तिपुर 8, बुढानीकण्ठ 2, भङ्गालेश्वर चोक, भङ्गाल। फोन नम्बर 01-4371-498, 98-510-37-880, 98-010-37-880। कान्तिपुर 8, भङ्गाल।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणनीलकण्ठ 2, गणेश चौक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98144362 68, 98144362 68।
2: अय्या, यो ढाड कम्मर दुखेर म त हैरान भइसकेँ भने।
3: यति सानो समस्यामा पनि चिन्ता लिएर बस्नुपर्छ त भन्या ल, यो सन्देश सुन्नुहोस् त।
4: कोरियन प्रशिक्षकबाट प्रत्यक्ष रूपमा तालिम प्राप्त, विगत 15 वर्षदेखि निरन्तर उपचार सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ थेरापिस्ट सुशील अर्यालबाट उपचार गराई ढुक्क हुनुहोस्।
3: आयुर्वेदिक मसाज, कोरियन मसाज तथा अकुप्रेसर विधिद्वारा कम्मर तथा मेरुदण्डको दुखाइ, थकान महसुस भइरहने लगायतका समस्याको सफल उपचार।
4: उपचारका लागि सम्पर्क वरिष्ठ थेरापिस्ट दृष्टिविहीन सुशील अर्याल, ओजस आयुर्वेदिक हस्पिटल, सामाखुसी चोकबाट रानीबारी जाँदा 10 घर पर। फोन 01-4963-161, 98-49-39-1232, 98-49-39-1232।

ए सुन्न, आमाको फोन आएको थियो। म चाहिँ काठमाडौँ फर्किएँ ल, तिमीहरू घुमा।

0: सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी, नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, टाउको दुख्ने, रुगाखोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया, डन्डीफोर, घाउ, खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।
1: सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीकण्ठ चपली, मोबाइल नम्बर 9841952200, 9828558536, 9828558536। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: काठमाडौँको गोङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841 40 86 11 वा 9808 86 6 78 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

0: सम्पूर्ण विद्यालयका पाठ्य पुस्तकहरू, स्टेसनरीका सामानहरू, गिफ्ट आइटम तथा खेलकुदका सामग्रीहरू,
1: आवश्यकता अनुसारका जुनसुकै स्टेसनरी सामग्रीहरू अर्डर गर्न सकिन्छ।
0: शारदा पुस्तक सदन, ओम आश्रम जाने बाटो नजिकै। सम्पर्क 98511 45064, 98511 45064।

0: काठमाडौँको गोङ्गोबुमा अवस्थित कक्षा बाह्रको राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा बोर्ड सेकेन्ड हुन सफल प्रतिष्ठित शैक्षिक संस्था चाणक्य पाठशाला बीएसटी कलेजले शैक्षिक सत्र 2083 लागि कक्षा 11 निम्न विषयहरूमा धमाधम भर्ना लिइरहेको सहर्ष जानकारी गराइन्छ।
1: साइन्स तर्फ बायोलोजी र कम्प्युटर,
0: म्यानेजमेन्ट तर्फ कम्प्युटर, होटल म्यानेजमेन्ट, टुरिज्म र बिजनेस,
1: ह्युमेनिटिज तर्फ मेजर इङ्ग्लिस, सोसियोलोजी र मास कम्युनिकेसन। अनुभवी शिक्षक, उत्कृष्ट शैक्षिक वातावरण र उज्जवल भविष्यको सुनिश्चितताको लागि समयमै आफ्नो सिट सुरक्षित राख्न 9841404611 वा 9800686678 सम्पर्क गर्नुहोस्
0: वा चाणक्य पाठशालाको अफिसियल वेबसाइट www.chanakyapathshala.edu.np मा गई अनलाइन बुकिङ गर्नुहोस्।

स्कुल कलेजका युनिफर्म, सर्ट, प्यान्ट, स्कर्ट, कोट, टाई, बेल्ट, ट्र्याक सुट, स्वेटर, होस्टेल ड्रेस, होटल, हस्पिटल र सेक्युरिटी युनिफर्म, हाउस युनिफर्म, स्पोर्ट्स युनिफर्म लगायत सम्पूर्ण युनिफर्मको लागि सिद्धि इन्टरप्राइजेज, बुढानीकण्ठ 3, गणेश चोक, सम्पर्क 01-43-77-969, 01-43-77-969।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ईसीजी, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435948 70, 97435948 71।

0: श्री गणेश माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 नयाँ भर्ना खुला गरिएको छ। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षाको पहिलो रोजा आयो।
1: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट अध्यापन, आधुनिक शैक्षिक वातावरण तथा परियोजनामा आधारित शिक्षण सिकाइ प्रणाली हाम्रो विशेषता हो। हामी कहाँ निम्न विषयहरू अध्ययन गराइन्छ: बिजनेस स्टडिज, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, मेजर नेपाली, मेजर अङ्ग्रेजी।
0: तपाईँको सफल भविष्यको आधार श्री गणेश माध्यमिक विद्यालय, गुणानीलकण्ठ 2, गणेश चोक, काठमाडौँ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
1: फोन नम्बर 01437792, 01437792, मोबाइल नम्बर 98144368, 98144368।

0: सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, टाउको दुख्ने, रुगाखोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया पोतो, डन्डीफोर, घाउ खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।
1: सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीकण्ठ चपली, मोबाइल नम्बर 9841952200, 9828558536, 9828558536। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: बुढा नीलकण्ठबाट तपाईँ सुन्दै हुनुहुन्छ
2: सुमिरन एफएम
1: 100.9 मेगाहर्ज।

0: शैक्षिक सत्र 2083 का लागि काठमाडौँको प्रतिष्ठित द इनसाइड भिजन स्कुल एन्ड कलेजमा धमाधम भर्ना खुलिरहेको छ।
1: विगत 34 वर्षदेखि गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र हजारौँ सफल विद्यार्थी उत्पादन गर्दै आएको द इनसाइड भिजन स्कुल एन्ड कलेज आज पनि तपाईँको पहिलो रोजाई।
0: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज तथा ल संकायमा अध्ययन गर्ने सुनौलो अवसर, साथै उच्च शिक्षा अन्तर्गत बिबिएस, बिए र बिएसडब्ल्यू कार्यक्रमहरू पनि सञ्चालनमा रहेका छन्।
1: अनुभवी शिक्षक, आधुनिक शैक्षिक वातावरण, उत्कृष्ट शैक्षिक नतिजा तथा जेहेन्दार विपन्न र प्रतिभाशाली विद्यार्थीहरूका लागि आकर्षक छात्रवृत्तिको व्यवस्था,
0: सफलताको सही गन्तव्य रोज्नुहोस्। आजै भर्ना सुनिश्चित गरी आफ्नो उज्जवल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।
1: सम्पर्क 01452357 01452357, मोबाइल नम्बर 98131455, 98131455।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढानील कण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435948070, 97435948071।

तिमीले छोडेर गए जुनले साथ दिए तर पनि तिमी आइनो फिरे म पर्खिरहेको छु। सिआरबिटी 013-0032-149 पिआरबिटी 60-42-78-38।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढाली नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढाली नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

Yo creo que

0: तपाईँलाई थाहा छ, हाम्रै बुढानील कण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढानील कण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG, अल्ट्रासाउन्ड सहित बाल रोग विशेषज्ञ, छाला रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, नाक कान घाँटी विशेषज्ञहरूबाट यहाँ नियमित स्वास्थ्य परीक्षण गरिराखिएको छ।
1: सम्पर्क सुश्रुत मेडिकल सेन्टर, बुढानील कण्ठ, वडा नम्बर 3, निलोपुल।
0: मोबाइल नम्बर 97435 9548 70, 97435 9548 71।

0: तपाईँलाई थाहा छ, हाम्रै बुढा नीलकण्ठमा वरिष्ठ चिकित्सकहरूबाट विभिन्न रोगहरूको उपचार सुलभ र सहज रूपमा नै प्राप्त भइरहेको छ।
1: यदि थाहा छैन भने थाहा पाइहाल्नुहोस्। बुढा नीलकण्ठ वडा नम्बर 3 निलोपुलमा रहेको सुश्रुत मेडिकल सेन्टर मार्फत सहज र सुलभ स्वास्थ्य सेवा आफ्नै ठाउँमा उपलब्ध भइरहेको छ।
0: प्याथोलोजी ल्याब, ECG,

0: 40 एकहत्तर।
1: के तपाईँ आफ्नो छोराछोरीलाई गुणस्तरीय, संस्कारयुक्त र प्रविधि मैत्री शिक्षा दिलाउन चाहनुहुन्छ?
2: शैक्षिक सत्र 2083 लागि कक्षा 11 म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुला गरिएको छ।
1: बुढानिल कण्ठ क्षेत्रकै पहिलो आइएएस प्रमाणित विद्यालयको विशेषताहरू: आधुनिक तथा भूकम्प प्रतिरोधी भवन, प्रविधि मैत्री कक्षा कोठा, एआई बेस्ड स्मार्ट बोर्ड, सुविधा सम्पन्न विज्ञान तथा कम्प्युटर प्रयोगशाला, व्यावहारिक शिक्षा, सिप र रोजगारीमुखी तालिम, अनुभवी शिक्षक शिक्षिका र उत्कृष्ट शैक्षिक वातावरण, यी सबै अब एउटै छानामुनि।
2: अब बन्नुहोस् आफ्नो उज्जवल भविष्यको ध्रुवतारा। आजै सम्पर्क गर्नुहोस् र भर्ना सुनिश्चित गर्नुहोस्। ध्रुवतारा कार्निभल स्कुल, चप्पली, बुढानीलकण्ठ।
1: सम्पर्क फोन नम्बर 01-4375-784, 01-4375-784, मोबाइल नम्बर 98-51-16-58-96, 98-51-16-58-96।

0: सिम्बुमाई आयुर्वेदिक औषधालय अब तपाईँको आँगनमा। पाइल्स, फिस्टुला, फिसरको बिना अपरेसन उपचार, ग्यास्ट्रिक, गानगोला, कब्जियत, एसिडिटी, अपच, अरुचि, अनिन्द्रा, अल्सर, बाथ, युरिक एसिड, नसा सम्बन्धी, नसा च्यापिएको, हड्डी खिएको, ढाड कम्मर दुख्ने, मांसपेशी झमझमाउने, महिला तथा पुरुषको यौन उत्तेजना नहुने, शीघ्र स्खलन हुने, महिला सम्बन्धी महिनावारी गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, टाउको दुख्ने, रुगाखोकी, पिनास, घाँटी दुख्ने, जन्डिस, पत्थरी, मोटोपना घटाउने वा बढाउने, अनुहारको चाया पोतो, डन्डीफोर, घाउ खटिरा, एलर्जी, छाला चिलाउने आदिको सुविधा सहित आयुर्वेदिक तरिकाले उपचार गरिन्छ।
1: सम्पर्क सिम्बुमाई आयुर्वेदिक औषधालय, बुढानीकण्ठ चपली, मोबाइल नम्बर 9841-9522-00, 9828-5856-36, 9828-5856-36। सिम्बुमाई आयुर्वेदिक औषधालय, एकपटक सेवा गर्ने मौका दिनुहोस्।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशीको बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
2: त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन, त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार।
3: पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन।
0: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
1: प्रधानमन्त्री शाह र उद्योगी व्यवसाय बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
0: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा अवस्था कडा।
1: र एनबिएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बिई सिभिल, बिई इलेक्ट्रिकल, बिई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5422
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
7: साझा पृथ्वी, साझा दायित्व।
5: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौँ।
6: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: धरपझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेको सिर त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेका सचिव डाक्टर देवकोटाले बताउनुभयो। उहाँले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको बताउनु भएको छ।
1: स्वास्थ्य मन्त्रालयले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
0: भोटेकोसीमा आएको बाढीबाट अहिलेसम्म 1,385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै 5,130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13,676 जनाको उद्धार भइसकेको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोसी बाढीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको। यसैबीच रसुवाको प्रभावित क्षेत्र आमा छोदिङमो र कालिका गाउँपालिकामा वास्तविक क्षतिको लेखाजोखा अझै हुन सकिरहेको छैन। यी दुर्गमका पालिकामा न तथ्याङ्क सङ्कलन हुन सकेको छ, न त प्रदेश र संघीय सरकारको तर्फबाट पर्याप्त सहयोग नै पुगेको छ। जे जति छ त्यसैको भरमा पालिका र वडाले पीडितको सक्दो व्यवस्थापन गरिरहेका छन्। थप जानकारी अबको पालोमा।
1: रसुवाको आमा छोदिङबो गाउँपालिकामा बाढीका कारण 203 जना बेपत्ता भएका छन् भने ज्यान गुमाएकाहरूको पहिचान हुन सकेको छैन। यहाँ 168 परिवार विस्थापित भएका छन् भने भौगोलिक रूपमा सडक सञ्जाल नै टुटेको छ। 1,200 भन्दा बढी घरदुरी प्रत्यक्ष प्रभावित बनेका छन्। भौगोलिक विकटता र कर्मचारी खटिन नसक्दा तथ्याङ्क आउन बाँकी नै छ। पुल र सडक ध्वस्त हुँदा आवतजावत पनि ठप्प बनेको छ। सडक नहुँदा पसलहरू रित्तिएका छन् भने घरमा बचाएर राखिएको थोरै पिठोका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठूलो सङ्कट हुन सक्ने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ।
2: पीडितको त राहत नै हो आवश्यकता। मेरो पुरै पालिका चाहिँ नागाबन्दी भयो क्या। अहिले त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन। त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार उफ्रिरहेको छ। अब के भन्ने, अब पुरै ध्वनि हेलीबाट हो, हेली भने त विकल्पै छैन। 2-4 वटा हेली त पुगिरहेको हुन्छ, 4-5 बोरा चामल बोक्ने रहेछ। त्यहाँ मेरो लगभग 1,100-1,200 परिवार चाहिँ त्यो 2-4 बोराले चाहिँ पर्याप्त नपुग्ने भयो। 5 वटा के निस्किने बाटै छैन कि। अब मसँग पैसा छ, म किनेर खान्छु भन्दा नि सम्भव भएन। कुनै एनजिओहरूले चाहिँ हामी हेलीबाटै ढुवानी गर्छौँ भनेर आइरहँदा पनि कोही माथिबाट एप्रुभल पाएन भन्थे, अनि त्यसमा चाहिँ हामी पनि लागिरहेको छौँ। जे जे छ त्यही अहिले खाएर टारिरहेको छ। 4-5 दिनपछि त टुटिन्छ। त्यहाँ त पुनर्स्थापनाको लागि चाहिँ रोड र पुल बनाइदिन पाए, अब त्यो त घरमा गाउँमा आफै पनि बस्नु छौँ हो।
1: रसुवाकै कालिका गाउँपालिकामा दुईजनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 65 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सडक खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव देखिएको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र धेरै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीडितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेउपाने बताउनुहुन्छ।
3: उहाँहरू चाहिँ हामीले होल्डिङ सेन्टरमा बस्ने भए आउनुहोस् हामी व्यवस्थापन गर्छौँ भनेको, तर चाहिँ उहाँहरू आफन्तको घरमा चाहिँ बसिरहनु भएको छ। अहिलेलाई चाहिँ उहाँहरूलाई चाहिँ रात चाहिँ हामी उहाँहरू जहाँ जहाँ आफन्त कहाँ बस्नु भएको छ त्यहाँ चाहिँ पुर्याइरहेको छौँ। उहाँहरूलाई पुनर्स्थापन त गर्नै पर्छ होला, कहाँ कसरी गर्न सकिन्छ, अब जग्गाको उपलब्धता के छ भन्ने कुरो चाहिँ गाउँपालिकामा छलफल भइरहेको छ। सरकारी जग्गा त्यति छैन, बफर जोन पर्ने भएकोले निकुञ्जको जग्गा बढी पर्छ। उनीहरूलाई पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ कस्तो कुन ठाउँमा लिएर गर्ने भन्ने कुरो चाहिँ अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन, छलफलमै छौँ हामी चाहिँ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर,

0: लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333, 4935555।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5971222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
6: बैङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
5: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
5: गाँठका कुरा।
6: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोसीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या, विस्थापितको पुनर्स्थापना पनि चुनौतीपूर्ण लगायतका खबर प्रस्तुत गर्यौं।
8: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउनेको नाममा पीडितलाई प्रलोभन, दबाब र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानुनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो।
7: आजको प्रतिनिधि सभा बैठकमा भोटेकोसीको बाढीबाट प्रभावित, सप्तरीमा सडकमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली काङ्ग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाएले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। रासोपाका सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नुभयो। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीडामा छटपटाइरहेकी महिलालाई तुरुन्तै भर्ना नगर्दा सडकमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। त्यसै गरी एमालेका सांसद भूमिका लिम्बु सुब्बा र नेपाली काङ्ग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। रासोपाका सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कानमेरो बुच्चै भने जस्तो भएको बताउनु भएको छ। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने सांसद तामाङको भनाइ छ।
8: यसैबीच सप्तरीको गजेन्द्र नारायण अस्पताल परिसर बाहिर

0: बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुनअनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवान अस्पतालको मूल गेट बाहिर प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पूर्ण अभिभावकको तोलिने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुभएको तथा आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने बताएको जानकारी दिनुभयो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 2800 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन DDA गरिएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।
1: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
0: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको बैठकमा संयोजक थापाले महासचिवका तर्फबाट तयार भएको र मेरो भन्दै दुवै प्रतिवेदन पेश गर्नुभएको हो। फलका क्रममा छुट्टा छुट्टै प्रतिवेदन बनाउन उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने, त्यसका लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णयसहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
4: नेपाली काङ्ग्रेसका नेता
5: घटेको छ। आज उपकार लघु वित्तको सेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टिपर्पोज फाइनान्सको सेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1.20 करोड कित्ता सेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: आज कुशी औँसी पर्व। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कोष घर घरमा भित्र्याउने गरिन्छ। आजका दिन उखेलिएको कोष वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कोष त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर प्रकट गर्छन् र आशीर्वाद लिने चलन छ। त्यस्तै बाबु दिवंगत भइसकेकाहरूले विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिधादान गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर वरपर बिहानीदेखि पितृभक्तको घुइँचो लागेको थियो।
5: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ। 1923 साल भदौ कृष्ण कुशी औँसीका दिन जन्मेर 1953 साल भदौ कृष्ण कुशी औँसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्री वृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्युयोर्क सहरमा सन् 2001 सेप्टेम्बर 11 तारिक अर्थात् आजको दिन भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यु बुस, वाराक ओबामा, विल क्लिन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्युयोर्कको ग्राउन्ड जिरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीडितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन्। न्युयोर्क आर्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्युयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अलकायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। 2 विमान न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। 4 विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौँ मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म 9,400 भन्दा धेरैजनाको ज्यान गइसकेको छ। आक्रमणको एक महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्, तर सन् 2011 छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएका थिए।
5: नेपाल दर्पणमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनबिएलको फाइनलमा पुग्न अहिले काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेलिरहेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कबड्डी

0: फलमा खेल भइरहेको छ। काठमाडौँ र कर्णालीले लिग चरणमा समान 5 खेलमध्ये 4 जित र 1 हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले हराएको थियो। आजको खेल जित्ने टोलीले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। नेपालमा पहिलो पटक आयोजना भएको यो प्रतियोगिताको विजेताले 20 लाख रुपियाँ प्राप्त गर्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेकोशी बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडापखला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
1: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
0: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
1: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा व्यवस्था कडा।
0: र एनबिएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली बीचको खेल चल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888, 98-12-35-888।
6: सीधा कुरा, प्रश्न विचार,
7: उज्यालो रेडियो नेटवर्क।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 98511 45064 वा 98184 74 44 90 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

0: कता हेर
1: हे कति जिस्किरा क्या ल ल म आउँदैछु
2: कता हो मैया चिटिक्क परेर पानी पर्ने सिजन छाता लिएर जाऊ
3: छ्या कहाँ फिल्म डायलग हानेर नि केटी पटिन्छ
4: ट्यालेन्ट चाहियो नि हो ट्यालेन्ट अनि पो केटी पटिन्छ त
2: ट्यालेन्ट हेर अब

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

0: भर्ना खुल्यो।
1: बुढानील कण्ठ ओडा नम्बर 1 ओम शैक्षिक गुठीद्वारा सञ्चालित बुढानी कण्ठ मन्टेश्वरी प्री स्कुलमा प्ले ग्रुप एवं नर्सरी कक्षामा सीमित सिटमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू:
2: न्यून शुल्कमा गुठीद्वारा सञ्चालित,
1: गाडीको सुविधा,
2: पूर्ण मन्टेश्वरी शिक्षा,
1: अनुभवी तथा ट्रेनिङ प्राप्त शिक्षक शिक्षिकाद्वारा सञ्चालित,
2: शान्त सुरक्षित तथा प्रदूषण मुक्त वातावरण।
1: हाम्रो सम्पर्क नम्बर
2: 9841152293, 9851445064,
1: 01437312,
2: 9841152293, 9851445064,
1: 01437312।
3: OSR Digital, entertaining the nation.

रक्षा म्युजिक प्रहाली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सन होला। हाम्रा सेवाहरू कुनै पनि गीतको उत्पादन तथा वितरण, अडियो भिडियो निर्माण, जुनसुकै गीतलाई बजार व्यवस्थापन, कुनै पनि गीतको रेकर्डिङ रिपोर्ट, सुटिङ रिपोर्ट बनाउनु परेमा कुनै पनि गीतलाई टेलिभिजन तथा अनलाइन प्रमोसन, गीत संगीत सम्बन्धी सम्पूर्ण सेवा, जुनसुकै गीत संगीतलाई युट्युबमा राख्नु परेमा हाम्रो आफ्नै युट्युब च्यानल, नयाँ कलाकारहरूको लागि विशेष सहुलियत, सम्पर्क रक्षा म्युजिक प्राली पुतलेश्वर काठमाडौँ नेपाल, मोबाइल नम्बर 98 5 11 68 4 77, 98 18 32 56 47।

0: सन्देश
1: अलिसा,
0: मेरो हात माग्न आउँदाखेरि दाइले दिनु भने के गर्ने होला है?
2: खै समात त,
0: किन
2: समात न? तिमीले आफ्नो सलमा सल बान्ने, टेल्सबाट फाल्ने अनि दुईजना सँगै
0: हावा। तिमीले याद छ हामीले पहिलोचोटि भेटेको?
2: कसरी बिर्सन सक्छु?

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

0: अहिले
1: मेहनत छ, रगत छ, पसिना छ, सबै छ यो डान्सको लागि. यदि यो डान्स भिडियो राम्रो आएन भने झलक भन्ने मान्छेको मर्डर
2: एडिट गरेर गर्छ त. अनि सुरुमै स्लो मोसनमा कुद्दै स्लो मोसनमा कुद्छ.
1: हैन भनेर देख्छ कसले मलाई मुटी भनेको, कसले मलाई भुसी भनेको, को हो त्यो सिंगल सिंगल आइज खेल्नको लागि भइसको लागि फेरि देख्छ. हुन्छ चले छ सियाको.

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851445064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

0: कहाँ जान लाग्नुभयो तपाईँहरू यत्रो लर्को लाएर?
1: विदेश जान लाग्यो, विदेश।
0: तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ? यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यहीँ बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि।
1: गाई त पाल्यो भने 3 वर्षसम्म, तर के गर्नु, ब्याउँदै ब्याएन। अब अघिल्लो केही गरौँ।

0: महिलापाति हातपात गर्ने लाज लाग्दैन?
1: पुलिस थानामा लग्नु पर्ने नि।
2: मलाई पुलिस थाना नलानु हजुर।
0: अब यस्तो गल्ती गर्ने कि नगर्ने?
2: गर्दैन।
1: राम्रो काम गरेर बस्नु नि।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

笑

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 98511 45064 वा 98184 74 44 90 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851450064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 98511 45064 वा 98184 74 44 90 सम्पर्क गर्न सक्नुहुनेछ।

के यहाँहरू हाम्रो एफएम मार्फत आफ्नो व्यापार व्यवसाय सङ्घ संस्थाको प्रचार प्रसार गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई हाम्रो मोबाइल नम्बर 9851145064 वा 9818744490 सम्पर्क गर्न सक्नुहुनेछ।

योग मार्गबाट ब्रह्मानुभूतिको अभिलाषा राख्ने जिज्ञासुहरूको लागि हाम्रो ओम आश्रम सदैव खुल्ला रहेको जानकारी गराउँदछौँ। हरेक शनिबार बिहान 10:30 देखि 11:00 सम्म भजन श्रवण, 11:00 देखि 11:30 सम्म ध्यान साधना, 11:30 देखि 12:00 सम्म सद्गुरुदेव कमलयोगीबाट प्रवचन र 12:00 देखि 12:30 सम्म भजन गायन। थप जानकारीका लागि 01437614 3 01437614 3 ओम आश्रम बुढानिलकण्ठ 1।